0: के उन्हें चाहूं के चाह जाऊं उनकी हाजत का, उनकी हाजत का वो अरमान कहां से लाऊं, उनकी हाजत, उनकी हाजत का वो अरमान कहां से लाऊं, लफ्ज में आपके शायान कहां से लाऊं, नात कहने का मैं इरफान कहां से लाऊं, लफ्ज में आपके।
1: بسم اللہ الرحمن الرحیم FM 100 کے سب سننے والوں کو السلام علیکم۔ صبح کی نشریات میں ہم آپ کو خوش آمدید کہتے ہیں۔ اب آپ FM 100 سے سنیں گے تلاوت قرآن پاک، 20 سپارہ، آمنا خلق، تلاوت قاری وحی ظفر قاسمی، ترجمہ مولانا فتح محمد جالندھری، آواز شمشاد علی خان۔
2: اعوذ باللہ من الشیطان الرجیم،
3: پناہ مانگتا ہوں میں اللہ کی شیطان مردود سے۔
2: بسم اللہ الرحمن الرحیم،
3: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے۔
2: أَمَّنْ خَلَقَ السَّمَاءَ